समझ लेना ढिला है, कोई तकलीफ है शरीर दे अंदर जो आलस कर रहे है। पुराने बुजुर्ग कहते होंगे सन, आलस जेहा रोग ना जापे जग विच होर, अवगुण सिखे आलसी बन अपना ही चोर। जेड़ा बंदा उठ के काम करन नू उत्साह नहीं ना रखदा, समझ लेना उहदे शरीर च कोई कसर है। शरीर नू कोई दुख होवेगा, अंदर पल रहा होवेगा रोग, जेड़ा सामने नहीं आया, डायग्नोज नहीं होया, लेकिन अंदर कोई गल है जेड़ी उठन नहीं पी देंदी, जेड़ी उत्साह दे राह च रुकावट बनी हो। इसे तरह मन की भी अवस्था है, मन जे बाणी वाल ना लगता हो, भगती वाल ना लगता, समझ लेना इनू कोई रोग है या काम है या क्रोध है, कोई ना कोई रोग डाढ़ा लगा है जिहड़ा चंगे पासे नहीं लगता। बुरे पासे दियां गल्लां करन वाला मन रोगी है, चंगे पासे दी गल सोचन वाला मन अरोग है। परोपकार ते सेवा दी गल अरोग मन सोचेगा, लोभ दी गल मोह दी गल विकारी मन सोचेगा, रोगी मन ते आलसी मन सोचेगा। और तुसी वेखो बंदा किसे काम विच लगा होवे ना, जेड़ा काम उनू पाउंदा ना हो, उहदे कोल जबरदस्ती कराया जा रहा होवे या उनू जबरदस्ती करना पै रहा हो, चाहे वह बाहर होवे चाहे वह वगार हो, किसे अफसर दे अधीन कोई काम करना पै रहा है या किसे भाईचारे दे असूलां नू सामने रखदिया मर्यादा नू सामने रखदिया बंधन बन के कोई काम करना पै रहा। वैसे महाराज ने इस संबंध च ऐसा भी किया, बद्दा चट्टी जो भरे ना गुण ना उपकार। जेड़ा बंदा काम नू बहुत दुखी होके करदा है ना, शौक नाल खुशी नाल नहीं करदा, उहदा कोई लाभ नहीं हुंदा, बोझ बन जांदा, इहो जिहा काम करके बंदा थक जांदा। इहो जिहा काम बंदे नू कहीए ना 2 किलोमीटर ते जाके आ जा, इन्ने च थक जाएगा, क्योंकि एक एक कदम मनमन दा बोझल हो जाएगा, काम ते चित नहीं ना करदा, अनमन्ने मन नाल काम कीता होया थकावट पैदा करे। ते जे ओही बंदे नू कहो आओ सैर कर आईए, ओ 10-15 किलोमीटर तुर फिर के आ जांदा है राजी बाजी, बड़ा खुश चढ़दियां कलां वे, उन्हें क्यों नहीं थकाया, क्योंकि ओ चा नाल कीता होया काम। इसे तरह ही जदों बंदा भगती वाले पासे लगदा है ना, लगे चित प्रसन्न चित नाल, मन नू मना के लगे, जदों इधर लगता है तो प्रसन्नता वधदी, खेड़ा वधदा है। लेकिन दूजे पासे काम क्रोध लोभ मोह हंकार वाले पासे या होर चिंता ते फुरनिया वाले पासे मन थक जांदा, हंभ जांदा, रोगी हो जांदा। जदों मन इस पासे नाणा लगदा होवे, इस मन दे रोग नू पछाणन दी कोशिश करनी। धन गुरु नानक दे बारे च बाप चिंतित हो गया सी, इह भजदा नठदा नहीं खेड़दा नहीं, क्योंकि जद भी कोई बच्चा या सियाणा उठ के तुरदा फिरदा नहीं, उहदे बारे फिकर लग जांदा है, इहनूं कोई तकलीफ रहे, इहदे रोग है कोई इस नूं, ते उहदी आपां बाह जाके डाक्टर दे हत्थ फड़ा दिंदे आ, वेखो महाराज इहनूं की तकलीफ है, इहदे जीवन विच जीण दा उत्साह क्यों नहीं। इसे तरह जदों मन च परोपकार दी सेवा दी गल ना आउंदी होवे, मन दे संबंध च फौरन गुरु कोल आके पुछो, पातशाह वेखो इहनूं की तकलीफ है, इह भगती दी सेवा दी नितनेम दी गल सोचण लग्गिया घबरांदा क्यों, ਇਹ ਰੋਗੀ ਹੋ ਗਿਆ ਮਨ। ਇੱਥੇ ਸਾਹਿਬ ਕਹਿੰਦੇ ਨੇ ਮੈਨੂੰ ਐਸਾ ਉਦਮ ਤੇਰੇ ਦਰ ਤੋਂ ਬਖਸ਼ਿਸ਼ ਹੋਇਆ, ਸਾਹਿਬ ਪੰਚਮ ਪਾਤਸ਼ਾਹ ਦਾ ਸ਼ਬਦ ਬਿਲਾਵਲ ਰਾਗ ਦਾ, ਕਹਿੰਦੇ ਨੇ ਮਾਲਕ ਤੇਰੇ ਦਰ ਤੋਂ ਮੈਨੂੰ ਐਸਾ ਉਦਮ ਬਖਸ਼ਿਸ਼ ਹੋਇਆ, ਜਿਸ ਉਦਮ ਦੇ ਸਦਕਾ ਵਿਚਾਰ ਪੂਰਨ ਹੋ ਗਈ, ਉਪਕਾਰ ਦੀ ਗੱਲ ਸੋਚਦੀ, ਸੇਵਾ ਦੀ ਗੱਲ ਸੋਚਦੀ, ਸਿਮਰਨ ਦੀ ਗੱਲ ਕਰਦਿਆਂ ਕਰਦਿਆਂ ਤੇਰਾ ਨਾਮ ਜਪਦਿਆਂ ਜਪਦਿਆਂ ਵਿਚਾਰ ਸੰਪੂਰਨ ਮੁਕੰਮਲ ਹੋ ਗਈ, ਜਪ ਜਪ ਨਾਮ ਗੋਬਿੰਦ ਕਾ ਪੂਰਨ ਵਿਚਾਰ। ਪਹਿਲੀ ਤੁਕ ਹੈ ਉੱਦਮ ਕਰਤ ਆਨੰਦ ਭਇਆ ਸਿਮਰਤ ਸੁਖ ਸਾਰ, ਤੇਰਾ ਬਖਸ਼ਿਆ ਉੱਦਮ ਧਾਰਨ ਕਰਕੇ ਜੀਵਨ ਆਨੰਦ ਨਾਲ ਖੇੜੇ ਨਾਲ ਭਰ ਗਿਆ। ਇਹ ਸੱਚ ਕਰਕੇ ਜਾਣਨਾ ਅੰਮ੍ਰਿਤ ਵੇਲੇ ਜਾਗਣ ਵਾਲਾ ਬੰਦਾ ਜਿਹੜਾ ਉਹਨੂੰ ਅਸੀਂ ਉੱਦਮੀ ਕਹਿੰਦੇ ਹਾਂ, ਤੇ ਜਿਹੜਾ ਆਰਾਮ ਨਾਲ 8 ਵਜੇ ਤੱਕ ਪਿਆ ਰਹੇ ਸਮਝਦਾ ਉਹ ਵੀ ਅਸੀਂ ਵੀ ਕਹਿ ਦਿੰਦੇ ਹਾਂ ਇਹ ਆਲਸੀ। ਇਹਨਾਂ ਦੋਵਾਂ ਦੇ ਜੀਵਨ ਚ ਕੀ, ਜਿਹੜਾ ਬੰਦਾ ਦੇਰ ਨਾਲ ਉੱਠਦਾ ਉਹ ਸਮਝਦਾ ਆਪਣੀ ਮਰਜ਼ੀ ਨਾਲ ਉੱਠਿਆ, ਲੇਕਿਨ ਉਹ ਖੇੜਾ ਨਹੀਂ ਲੈ ਸਕਦਾ, ਆਨੰਦ ਨਹੀਂ ਲੈ ਸਕਦਾ, ਸਾਰਾ ਦਿਨ ਉਹ ਸੁਸਤੀ ਦੇ ਅਧੀਨ ਰਹੇਗਾ। ਜਿਹੜਾ ਬੰਦਾ ਅੰਮ੍ਰਿਤ ਵੇਲੇ ਜਾਗਦਾ ਹੈ, ਇਸ਼ਨਾਨ ਕਰਦਾ ਹੈ, ਬਾਣੀ ਪੜ੍ਹਦਾ ਹੈ, ਸਰੀਰ ਤੇ ਮਨ ਨੂੰ ਥੋੜਾ ਜਿਹਾ ਖੋਲ ਲੈਂਦਾ ਹੈ ਨਾ,
وہ سارا دن کھڑیا رہندا ہے. وہ جد گل کرے گا مسکرا کے کرے گا, جد گل کرے گا سربت دے بھلے دی کرے گا. تے کھجیا ہویا بندہ, آلس دا مارے ہے بندہ, ہمیشہ یہ کرے گا میں کس دا نقصان کیویں کر سکنا, پاویں مینوں آپ نوں فائدہ ہوے یا نہ, کسے دا کچھ وگاڑا تے کیویں وگاڑا. ایرکھا کرے گا, نندیا کرے گا, دشتائی کرے گا. آلسی بندے کولوں چنگیائی دی آس نہ کرنا, تے ادمی بندے کولوں برائی دی آس بھی نہ کرنا. جیڑا بندہ ادمی ہے, صاحب کہتے ہیں ادم کردیا جیون چ آنند آ گیا, لوکاں واسطے بھی آنند دین والے ہو گئے. سمرت سکھ سار, سمردیاں سمردیاں سکھاں دا پرم سکھ پرابت ہو گیا. جپ جپ نام گوبند کا پورن ویچار, گوبند دا نام جپدیاں جپدیاں عقل پوری ہو گئی, مکمل ہو گئی. چرن کمل گر کے جپت ہر جپ ہوں جیواں, ہن تا یہ جی کردا ہے کہ اس طرح ہی چلتا رہے کم. گرو کے چرن کمل ہردے چ وستے رہن, واگرو واگرو جپتا رہواں, پار برہم آراد تے مکھ امرت پیواں, واہگرو اکال پرکھ دے نام دی آرادھنا کردیا ہویا, زہر تو بچ کے وشے وکاراں تو بچ کے بانی دا تے نام دا امرت پیندیا جیون بتیت ہوئے. تے جیڑا بندہ اس طرح ترتا ہے نا, جی جنت سب سکھ بسے, سب کہے من لوچ, آلا دوالا پروار سجن متر سارے راضی ہوندے, سارے نو سکھ ملدا اس بندے کولوں جیڑا اس طرح جیندا, سارے دے جیون وچ جیون دا اتشاہ بھر جاندا ہے, لوچا بھر جاندی, سب کہے من لوچ. تے او سارے جنے پر اپکار نت چتوتے نہ ہی کچھ پوچ, انہاں دے جیون وچ برائی نہیں آؤں دی بلکہ سیوا دے پر اپکار دی گل سوچی جاندی, پر اپکار نت چتوتے. اور ایہو جہ لوگ جتھے وستے ہوں, نہ صاحب پنچم پاتشاہ کہندے نے تن سو تھان بسنت تن, او تھان بھی تن ہے, اتھوں دے وسن والے بھی تن نے. جے جپیا نام کتھا کیرتن ہر ات کہنا, سکھ سہج بشرام, جتھے کتھا کیرتن تے رب دی گل چلدی ہے اوتھے سکھ سہج تے چین دی گل ہے, سکھ سہج بشرام. تے منگ کیتی من تے کدے نہ بیسرے, اناتھ کو ناتھ نانک پرب شرناگتی جانکے سب کچھ ہاتھ. اپا آرمبھ شبد پڑھیا نا, ادم کیا کرایا آرمبھ رچایا, میں ادم کیتا مالک واہگرو توں کرایا, تیرے کراؤن تے میرا ادم ہویا. نام جپے جپ جیونا گر منتر درڑایا, ستگرو نے ایسا سونا منتر دیتا جس نو جپ جپ کے جیندیاں آنند پر رہے. پائے پرہ ستگرو کے جن پرم بداریا, کر کرپا پرب اپنی سچ ساج سواریا, جس نے میری زندگی سوار کے رکھ دیتی, میں او دے چرنا وچ لوٹ پوٹ اندارواں. پائے پرہ ستگرو کے جن نے میرے من دی دبدا مٹا کے پرم مٹا کے مینو سوار دیتا ہے, ساج دیتا ہے. کر گئے لینے اپنے سچ حکم رضائی, اپنی رضا وچ اپنی پرسنتا وچ باہ پھڑ کے آلس دے روگ وچوں کڈ لیا. جو پرب دتی دات ساہ پورن وڈیائی, یہ تو وڈی وڈیائی اور کی ہو سکتی جی میرے مالک نے بخشش کیتی. اپنی وڈیائیاں دی کیڑی قیمت ہے؟ جو مالک نے وڈیائی دتی ہے ادمی ہون دی, گرمکھ ہون دی, ستسنگی ہون دی, بھگت ہون دی, یہ نال دی وڈیائی اور کی ہو سکے گی. سدا سدا گن گائی ہیں گاؤندے نے وہ لوگ جنہاں تے صاحب دی رحمت ہوئی. جب نام مراری نیم نبھایو ستگرو, اصول نیم کہندے نے اصول نوں, با اصول زندگی نیم بد جیون, گرو دی کرپا نال نبھدا چلیا جا رہا. نیم نبھایو ستگرو پرب کرپا تہاری, نام تن گن گاؤں, ہن تاں میں گاؤندا چلا جاواں تے سب تو وڈی کھٹدی کھٹی کھٹدا چلا جاواں. لاب پورے گر دتا ونجارے سنت نانکا پرب شاہ امتا, پربھو شاہ دے دوارے دے اے سنت جان جو اصل وپار کرن والے نے, اس ادم دے صدقہ بہت ہی کھٹی کھٹ جاندے. تن گرو نانک جس ویلے روہیل کھنڈ گئے نے نا, صاحب وک گئے, غلام ہو کے وک گئے, تے جس بندے نے خریدیا سی نا انہیں آ کے سمجھا دتا, کہن لگا غلام آ کاری تے اس گھر وچ کر دے سارے کام جو بیگم آکھے ہو توں کرنے. تن گرو نانک سر نوا کے کہتا جی حضور, مال ڈنگر دا ویڑے پاڑے دا آلے دوالے دا سارا کام توں سامنا, میری مٹھی چاپی تے سیوا بھی توں کرنی. صاحبہ نے جی حضور کہہ دیتا. سویرے تڑکے پانی گرم کر کے مینوں نہونا ہی. جی حضور. وہ بڑا خوش ہے, کیسا غلام ملیا, کیسا اصیل ہے, کیسا آگیا کار ہے. رات بیتی امرت ویلا ہویا, انہیں آواز ماری, غلام پانی لے کے آ نہاواں گا.
धन गुरु नानक कह लगे हजूर जा ही रहे मालिक चले आई सन धन गुरु नानक थोड़ी देर बाद वापस भी आ रहे गुलाम पानी ले आए हैं धन गुरु नानक कहते ने हजूर माफी का खास्तकार हाँ माफी चाहना पानी है नहीं किधरे बड़ा गुस्सा चढ़िया आखिर यह बंद क्रोध ही आवेगा कह लगा पानी है नहीं है कैसा बहाना है खूज पानी है नहीं तन गुरु नानक कहते ने नहीं तला तो लै आना सी हजूर उथे भी नहीं और निकम्मिया उथो पर दरिया तो लै आना सी तन गुरु नानक कहते हजूर उथे भी तो नहीं नेड़े तेड़े पानी किधरे भी तो नहीं मैं कितों लै आंदा इन्हें चेर गली च हाहाकार मची की आवाज पई घबरा के उठे पुछया की गल कहते ने सारे नगर च पानी किधरे नहीं पानी दी तो पानी बिना किवें जीवांगे घबराहट पैदा होगी सियाने बंदे सिर जोड़ के बैठे जो बुजुर्ग सन जिम्मेवार सन उन्हें क्या गल की बन गई पानी किधर गया कोई उन्हां विच सी थोड़ा जिहा रब दे भय वाला वो कह लगा मैनू जापदा है किसे साईं लोक दी किसे रब दे बंदे दी खुनामी साथों हो गई है तां इह सज़ा साडे सामने आई है पानी दी बूंद बूंद नूं असीं तरस के मर जावांगे बड़ा मुश्किल हो जाएगा नेड़े तेड़े किधरे पानी नहीं किसी की खुनामी बेदबी साडे कोलों हो गई जापदी एक विचों जिहड़ा बड़ा चंचल सी कहण लगा खुनामी की गल तां करो जी आपां कोई नेकी की गल कदे कीती होवे तां आपां मार कुट के लोगों नूं उहनां कोलों वगारा लैंदे आ कम लैंदे आ पता नहीं इहनां विच कौन कौन की है कहण लगे नहीं जरा गौर नाल विचारो वह पठान जिन्हें खरीद के गुरु नानक नूं लिआंदा सी दो घोड़ियां तों कहण लगा एक बंदा मैं राती लिआंदा है खरीद के बंदा बड़ा ही धीरज वाला है बड़ा ही सील है बड़ा ही आग्ञाकार है ते जे उहदे चेहरे वल वेखिया नहीं जाता उहदे नेत्रां वल वेखिया नहीं जाता जापदा कि गलती नाल मैं किसे रब लोक नूं तां नहीं गुलाम समझ के खरीद ले आया वह कहण लगे विखा सानूं चले आ गए उहनां च जिहड़ा बंदा आगू सी बजुर्ग सी कहण लगा बाबा पानी नहीं धन गुरु नानक नूं कहण लगा साईं लोका पानी नहीं पानी तो बिना किवें चलेगा धन गुरु नानक कहण लगे अगे भी बंदियां दा लहू पींदे जे होणी पीती चल जे इसे नाल तुहाडा कम सरदा है हुण इहो जी गल कदे किसे गुलाम ने कहणी सी धन गुरु नानक ने झटका दे के जगा दिता उहनां वेख्या वाकई गुलामां वाली कोई गल नहीं इह तां पैंदा है उत्तों दी कहण लगे बाबा मर जावांगे धन गुरु नानक कहण लगे जीण जू नहीं देंदे मरो किसे नूं जीण वी तां नहीं देंदे किन्निया भैणां दे वीर तुसी कोहलुआं नाल जोड़ छड्डे किन्निया मावां दे लाड़ले पुत्तर तुसां हलां अगे ला छड्डे ने किन्निया सुहागणां दे सुहाग तुसां मार मार के कोड़े खत्म कर दित्ते ने चक्कियां ते खरासां ते जो जो के तुसां उहनां दी रत पी लई अज तुहानूं अपने जीवन दा मोह जाग गया है ख्याल जाग गया है लोकां नाल की करदे सिर नीवे करके बह गए गल नहीं औड़दी लोड़वंद भी होवे ना बंदा ते फिर उहदा रुख बदल जांदा कहण लगा बाबा कुछ कर सकणा पानी दा धन गुरु नानक कहण लगे इको तरीका इहनां सारिआं नूं छड्ड दिओ पानी आ जाएगा तुहाडे वास्ते निरंकार की प्रसन्नता प्राप्त करो इहनां दी रूह राजी करो इहनां सारिआं नूं आजाद कर दिओ कई भैणां दे कलेजे ठंडे होणगे कई सुहागणां दे चित राजी होणगे कई मावां दे कलेजे नूं ठंड पै गई हुंदी असीस सदका तुहानूं सारे सुख आउणगे इक पानी दी गल की हुण उहनां ने अपना मसला रखिया कहण लगे बाबा जे इहनां सारिआं नूं छड्डदा असीं की करांगे क्यों कि बाबा साडे काम किवें चलणगे धन गुरु नानक कहण लगे आप करो कहण लगे आप कदे कीते नहीं बैठिया बिठाया हो जांदे ने इस करके धन गुरु नानक कहण लगे हुण लगदा है पता अगे तां इह समझदे सां कि इह तुहाडे गुलाम ने पर हुण पता पै लगदा तुसीं इहनां दे गुलाम तुसीं अपने आलस दे गुलाम जे इस करके तुहानूं कोई ना कोई चाहीदा असिस्टेंट सहायता करने वाला तुहाडे काम चलाउण वाला तुसीं तां गुलाम तुसीं हो तुसीं इहनां दे मालक नहीं हो इह तुहाडे मालक ने जिन्हां बिना तुहाडा सरदा नहीं हुण तुसीं सोचो इह कथा होर भी प्रचलन विच सी पढ़ी कहिंदे ने इक नदी दे किनारे दो रियासतां इक उस पासे इक उस पासे इक रियासत दा एरिया रकबा बहुत वड्डा है उहदी आबादी भी तकड़ी है उहदी जमीन भी पदरी है उहदे विचों छोटी छोटी नदियां भी लंघदियां ने उत्थे पानी धरती विच भी चंगा है खुशहाल रियासत दूजे पासे छोटे जे एरिए वाली छोटे जे रकबे वाली रियासत उहदे च अद्धा कोई इलाका उच्चा नहीं है पानी भी घाट है जमीन भी कमजोर है ते बंदे भी गिनती च थोड़े नदी दे दोवे पासे वसण वालियां रियासतां वड्डी रियासत वाले ने चौथे दिन उठना हमला करना उहनां दे माल डंगर खोह लैणे चार बंदे मार आउणे उहनां दा नुकसान कर देना उह छोटी रियासत दा राजा एक दिन अपने वजीरां मीरां नूं इकट्ठे करके बह गया कहण लगा भी अज मैं फैसला करना कि दसो कहण लगे रोज रोज की इस मार पैण नालों
میں سوچیا چٹا جھنڈا کھڑا کر کے انہاں دی این من لیے غلامی انہاں دی غلامی قبول کر لیے وہ وڈے نے وہ ڈاڈے نے انہاں کول مایا بھی کھلی ہے بندے بھی تگڑے نے انہاں دے انہاں کول سادھن بہتے نے ایک وچوں سیانے نے کیا کہن لگے انہاں دی بھوک بھی وڈی وہ اینا کوئی پا کے بھی تہاڈے اتنے بھوکے پی پی کے چپٹتے ہیں بھوک بھی تو وڈی انہاں دی کہن لگا چلو انہاں دی بھوک وڈی تے سانوں بھی ہلپ کر رہا انہوں کہو بندہ بھیج دیو انہوں کہو آؤ تے ساڈے تے آ کے قبضہ کر کے بہ جاؤ اسی تہاڈے غلام ہوئے وچوں دو چار انکھ والے سن کہن لگے سانوں نہیں منظور اسی نہیں غلامی قبول کرنی مر جاواں گے کہن لگا کی کرو گے ایک سیاح بزرگ بیٹھا سی وہ کہن لگا گل میرے ہاتھ دے دیو میں تہانوں نظارہ وکھاواں کہن لگا کی کرے گا کہن لگا جو میں کہاں وہ کری چلو چھ مہینوں بعد نتیجہ دساں گا راجا کہن لگا ٹھیک ہے اس بڈھے نوں کہن لگا ودوان ہے سیاح تجربہ کار ہے جو تو کرے گا مینوں بھی پروان میری رعایا نوں پروان انہیں پھر ونڈیاں کیتیاں بندیاں دی کہن لگا ادھے بندے اس پرجا دے انہاں اچیاں نیاں تھاویاں نوں پدرے کرن گے جتھے جتھے پانی ہے اتھوں نالے پٹ کے کھالے پٹ کے نہراں پٹ کے جتھے نہیں ہے اتھے پہنچاؤ گے جتھے جتھے پانی نیڑے اپلبدھ ہو سکتا ہے اتھے خوہ پٹن گے ادھے بندے تاں میں اس طرح ساری پرجا دے لاواں گا دن رات کام کرنا پائے گا راجا کہن لگا جڑا نہ کرے میرے پیش کر دوجے پاسے ایک گھٹنا واپری اس وڈی ریاست دے کسے وڈے افسر دے گھر وچ کسے فوجی افسر دے گھر وچ اچانک ایک بندے نے آ کے بوہا ٹکوریا کہن لگا کون ہے کہن لگا جی میں سیوا دار ہاں غلام ہاں چاکر ہاں کی کرے گا کہندا جی جو مرضی کرا پٹھا دٹھا کردا سارا کام رسوئی یاد اور شریر دی سیوا جو کہو گے ساری کراں گا کپڑے دھو دیاں گا صفائی کر دیاں گا کہن لگے لویں گا کی کہندا جی کچھ نہیں بس روٹی دتی چلو روٹی دتی چلو تے کام لئی چلو اور کچھ نہیں چاہیے کمال ہے بڑا سستا بندہ ہے انہیں کیا جی آیا آ جا پھر یہ ہو جا بندہ ہے پوچھن دی بھی لوڑ نہیں کتھوں آئے دوجے گھر بھی یہ ہو جا پہنچ گیا تیجے گھر بھی سینکڑے وڈے وڈے سپاہ سالاراں دے گھراں وچ ہو جائے بندے چوتھے کے دن پھردے نظر آئے کیڑے مفت سیوا کر رہے روٹی کھاندے نے دن رات جٹے ہوئے بڑی بڑا کام کر دے شریر دی کوئی سکھ دی پرواہ نہیں کرتے چھ مہینے ایویں بیت گئے چھ مہینیاں بعد اچانک اس چھوٹی ریاست دے بندیاں نے اس راجے دی فوج نے اچانک وڈی ریاست تے حملہ کر دتا دگل وجے ٹول تمکیرے وجے انہوں نے ندی پار کر کے بیڑیاں راہی ادھر حملہ کر دیتا اور کچھ پلاں دے وچ ہی انہوں نے چٹا چنڈا وڈی ریاست والوں کھڑا کرنا پیا کارن پتا کی سی انہوں نے آ کے سارے کام سنبھال لے سن تے جتن حملہ ہونا سی راتوں رات سارے غلام غائب ہو گئے سارے داس غائب ہو گئے واپس اپنی ریاست چلے گئے انہوں نے دن متھیا ہوا سی اپنی فوج نہ رل کے حملہ کیتا اے لوگ نہ انہوں بندوق لبے نہ انہوں تلوار لبے نہ انہوں پانی ہاتھ آوے نہ انہوں کمر کسا لبے گھبرا گئے کوئی چیز انہوں نے ہاتھ واس رہی نہیں سیوکا نے سارا کام اپنے ہاتھ لے لیا ہوا آر سی بنا کے رکھ دیتا چھ مہینوں دی انہوں دی محنت نے انہوں دا بیڑا گرک کر دیتا تے آپ اینے چست ہو گئے ادھر زمین پدریاں کرنے والے ایڈے ادمی ہو گئے جس انہوں نے رل کے حملہ کیتا نقشہ بدل کے رکھ دیتا ساری ریاستیں چھاندے چلے گئے اس وڈی ریاست دے مالک نو ہتھ کھڑے کر کے انہوں دی این مننی پئی پوچھا یہ کیویں ہو گیا یہ جادو کیویں ورت گیا تسی چار بندے تھوڑے جائے میرے تے کیویں آ گئے حاوی ہو گئے وہ